तपाईँलाई ग्रह प्राप्त

सबै कुरो सकियो भन्दै उहाँले अब महाधिवेशनले तपनी र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठुलो भएको नेताको व्यवस्थापन गर्न संख्या बढाएको दुवै पार्टीमा रहेका नेताका आकांक्षीहरूको

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा विपत्पछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व
1: बिहार कमिटिको गुठी छ। तामाङ समुदाय आफ्नै आफ्नो छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाइरहेका छन्। उनीहरू पहिचान त माग्दा छ, पर्यावरण भकारी भएर दिइरहेका छन्। होइन, गाउँ घरमा कामहरू हुँदा मकैहरूलाई भकारीमा लाग्दाखेरि केही पर्यटन दिने त हो नि प्रिपेयरनेस भनेको।
0: गण्डकी सरकारलाई काम गर्न रोक, मराङमा पर्यटक आगमन घट्यो लगायतका खबर काटनकारी बाँकी नै छन्।

Marika, pasapanchi, bata, rook, fashion,

సామాజిక రూపాంతరాలు యూ సామాజిక సూచన నెట్వర్క్ సిఐఎన్.

0: साथै नै सरकारले साझा 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ दलहरू बीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर खाने मुस्किल हिल स्टेसनमा खबर लेखिएको छ। नेपालमा 70% मानिसलाई घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेसनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोडिएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यसै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गर्नपत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा 4 पर्वलाई लक्ष्य गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 4 पर्वको बेलामा यात्रुको आगमन गर्न सक्ने यात्रुले विभिन्न समस्या झेल्नु पर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्रीका किसानका लागि ओल खेती नगर ज्वरोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाइमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्र पृष्ठमा लेख्नु भएको छ। त्यसै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रुसले क्षेप्रास्त्र र ड्रोनले किएको सहित युक्रेनका दर्शनौ क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनका अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 जनाको साधारणको मृत्यु भएको छ भने करिब 60 जना भन्दा बढी घाइते भएका छन्। युक्रेनले रुसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले दोस्रो ठूलो आक्रमणको तयारी गरेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी पन्थ अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधानको

0: खेलकुदका खबर आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत अन्तिम सिजनका लागि उमङमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हिजो एकमात्र अभ्यास खेलमा दुई विकेटको जित निकालेको छ। नेपाली उमङको क्रिकेट एकाडेमी टफ दुईमा उमङकै ए टोली विरूद्ध प्रतिस्पर्धा भएको थियो। शुरूवाती ब्याटिङ गरेको उमङले 160 रनमा अल आउट भएको थियो। नेपाली 160 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। उमानीसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ लाग्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लिग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रंगशालामा हिजो बेनिन विरुद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेस्सीको विदाई गरेको हो। मेस्सीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिनाले मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेस्सीको विदाई सामान्य नभएर भव्य मनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
1: सामूहिक प्रयत्न महत्व प्रभावकारिताको पक्ष भएका नि कार्टुन र सहभागी भएकी छन्। सिआइएको साझा सुनेर होला

आह्वान प्रश्न प्रयोगशाला कर्मचारी को मृत्यु बारे में डब्ल्यूएचओ द्वारा थप जानकारी में आईसीसी क्रिकेट विश्व कप लीग दुई अंतर्गत अभ्यास खेल नेपाल विजयी मोहन ए दुई विकेट ले पराजित साझा खबरको अन्त्यमा कार्टुनबाट हामीलेका कर्णाटकी शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौँ। यहाँ उचनमै बसेर एकजना रेडियो कानमा राखेर रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली काङ्ग्रेसको महाधिवेशनको प्रसङ्ग माध्यम नेताहरूले भनेका कुराहरूलाई पनि जोडेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढिसकेर रोक सकेन

0: చెప్పబడి
1: ఆది పురుషుల భక్తి గురికో

Yeah, I got to do that. I'm a thank you, honey.

0: आजको लाइफस्टाइलको छलफल सुरु गराउनु त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा टिटुको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, खाना पाक्ने वा पहिले पाकेको छ भने खाना पलाकिलो हुने र जमिन भाँच्ने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।

0: लगानु पहिले जमिन मुनि बाटा तट्यान परेको जस्तो ठूलो आगा जाने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका फोनहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छ।
1: पहिले चाहिँ सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेको कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु।

सरकारी संस्थाको पश्चिम उडानको सर्वप्रथम सेवा प्रमुख र पाँच जनाका जानकारी कराइकी

नेपालीभाषा बोल्नुमा सन्देश भर्तिएको छ। एक प्रमुख रेडियो हाकिमालाई जानकी गाउँपालिका पार्टीबाट प्रसारण भइरहेको छ। हिजो परेको हावा पानीले बर्दिया जिल्लामा धेरै क्षति। कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न। राजापुर बजारका 340 घर धुलीलाई पूर्जा वितरण प्रक्रिया अघि बढ्यो। धनगढीमा विशेष सख्या नाच प्रदर्शन। हिजो परेको हावाहुरी पानीले बर्दिया जिल्लामा धेरै क्षति पुर्याएको छ। ठाकुरबाबा नगरपालिका 38 वर्षीय टिकाराम थारूको एक तले कच्ची घरमा रुख ढलेर घर भत्किएको छ। त्यसै गरी ठाकुरबाबा नगरपालिका 8 कै रामकृष्ण थारूको गोठमा रुख ढल्दा 3 बाख्रा मरेका छन्। गुलेरिया नगरपालिका 1 को अर्विन्द्र कुमार यादवको आँगनमा कास्की नगरपालिका 8 रहेको नवतिल्ला सामुदायिक भवनमा रेड क्रस अन्तर्गत कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रेड क्रस र कार्बन उत्सर्जन न्यूनीकरण प्रक्रिया, कार्बन लाभ बाँड प्रक्रिया, प्रणाली तथा योजनाका विषयमा सचेतना प्रदान गरिएको थियो। रेड क्रस, डीजीएम नेपाल र आरआईएनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा बाँसगरी नगरपालिकाका 14 सामुदायिक वनका 42 जनप्रतिनिधि तथा वन संघ सरकार राख्ने संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वातावरण तथा इन्जिनियरिङ अनुसन्धान केन्द्र काठमाडौँकी अनुसन्धान वन विज्ञ नानीमिया सुझाखुले रेड क्रस कार्बन उत्सर्जन न्यूनीकरण तथा लाभसँग बाँडफाँडको प्रक्रियाको बारेमा प्रशिक्षण दिनुभएको दुर्गा सामुदायिक वनका सचिव शान्ति चौधरीले जानकारी दिनुभयो। प्रशिक्षणका क्रममा उहाँले कार्बन उत्सर्जनका कारण वातावरणमा परेको नकारात्मक असर तथा त्यसबाट नेपालले भोगिरहेको क्षतिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार नेपालमा कार्बन उत्सर्जनबाट प्राप्त हुने लाभको 40% बजेट जनजाति तथा महिलामा खर्च गर्नुपर्ने, 10% दलित महिलाका लागि र 25% अन्य क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो। नेपालले कार्बन उत्सर्जनमा निम्न योगदान दिए पनि जलवायु परिवर्तनका कारण बढी क्षति बिहोरेको भन्दै नेपाललाई क्षतिपूर्ति सहित फण्ड आवश्यक रहेको र त्यसै प्रक्रियामा कम भइरहेको उहाँले जानकारी दिनुभयो। कार्बन डाइअक्साइड उत्सर्जनका कारण जलवायु परिवर्तन भइरहेको र त्यसले बेमौसममा अत्याधिक पानी पर्ने, पानी चाहिने समयमा सुक्खा हुने, भूक्षय हुने, सुक्खा पहिरो जाने, तापक्रम वृद्धि हुने, नेपालका हिमालको हिउँ पग्लिने, पानीका मुहान सुक्ने तथा हिम पहिरो जाने जस्ता समस्या निम्तिरहेको उहाँले जानकारी दिनुभयो। राजापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा लामो समयदेखि लाल पूर्जा पाउन नसकेका बाल विरोधी तथा अव्यवस्थित बसोबासमा रहेका करिब 340 घर पिँढीलाई लाल पूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ। नगर प्रमुख दिपेश थारूको नेतृत्वमा वडा नम्बर 4 अध्यक्ष विन्दु पोखरेल, वडा नम्बर 10 अध्यक्ष शिवलाल थारू सहितको टोली भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पुगेर मन्त्री प्रतिभा रावल समक्ष आवश्यक कागजात सहित फाइल पेश गर्नुभएको हो। मन्त्री रावलले बाल विरोधी तथा अव्यवस्थित बसोबासी सम्बन्धी प्रक्रिया र जग्गा वितरण समीक्षाको जग्गा वितरण समितिको अवस्थाबारे अध्ययन गरी एक हप्ताभित्र राजापुर बजार क्षेत्रको लाल पूर्जा वितरण प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको नगर प्रमुख थारूले जानकारी दिनुभयो। उक्त क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी तथा मुक्त कमैयाका हकमा आवश्यक समिति गठन गरी प्रचलित ऐन तथा कार्यविधि अनुसार प्रक्रिया अघि बढाइने उहाँले भन्नुभयो। यसअघि
હોય કે આદતમાં રહેતા બસ્તી વટાવણી વિષયમાં પણ કાર્યાલયને પરિપત્ર આવ્યા પછી રાજાપુર ગાંધીન સુખવાસી તથા મુક્ત કમાયકો સમસ્યા ખૂબ જટિલ પડ્યું હતું. સમસ્યા સમાધાન કરવાની મંત્રાલયમાં પહેલ કરી વિગતમાં સરકારે કરેલા સકારાત્મક નિર્ણયલાય નજર બનાવી પ્રક્રિયા અગી બઢાવી મંત્રી રાવલે જાણકારી દીધું હતું. બાંસરી નગરપાલિકા વડા નંબર 6 કો ચાલુ આર્થિક વર્ષ 2083-84 વિકાસ તથા સેવા પ્રવાહલાઈ પ્રાથમિકતામાં રાખેલા વિભિન્ન યોજના તથા કાર્યક્રમ અભિસારેકો છ. વડા કાર્યાલયે ઉપલબ્ધ બજેટકો સીમાભીતર રહેલ સ્થાનિક વાસીકો આવશ્યકતા પ્રાથમિકતાના આધારમાં વિવિધ યોજના તથા કાર્યક્રમ કરવા બજેટ વિનિયોજન કરેલ છ.

खेती भएको छ। पूर्व प्रधान न्यायाधीश राणा सरकार विरुद्धको साढेघाटमा गाडीको आरोप प्रहरीले केही दिन अघि राणालाई पक्राउ गरेर केही घण्टा हिरासतमा राखेको थियो भने उहाँसँग जोडिएको सशस्त्र प्रहरीका डीआईजी भविष्य दाहाल

0: व्यस्त जनसंख्या उच्च रक्तचापको झुकिन्दा छन्। प्रसवित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि

Thank you.

Thank you.

मेरो बिहे हुँदा चाहिँ जम्मा 16 वर्षको मात्रै थियो अनि बिहे चाहिँ आफ्नै चोइसले नै भयो. एक वर्षसम्म रिलेसनमा बस्थ्यौँ हामी अनि एक वर्ष पछि बेबी पेटमा भयो. धेरै नै दुःख पनि थियो. त्यसपछि धेरै कुरा नै चेन्ज आयो होला. चाहिँ धेरै नै सोचेर गर्नुहोस् बहिनीहरूले भयो.

तपाईँको चाहिँ दाम्पत्य त्यसको चाहिँ एउटा निर्णय चाहिँ जरुरी छ होइन. अर्को प्रेग्नेन्सीले चाहिँ अर्को चाहिँ के गर्छ भने बच्चालाई मात्र होइन सँगसँगै आमालाई र बच्चाको स्वरहरूले चाहिँ स्वास्थ्यलाई चाहिँ एकदमै असर पर्छ. जसले गर्दा चाहिँ भोलिमा मेन्टल हेल्थका कुरा पनि आउँछ मानसिकतामा होइन. अन्त अर्को भनेको चाहिँ शारीरिक फिजिकल तपाईँ स्ट्रक्चर वाइज चाहिँ कुरा गरौँ होइन. जो चाहिँ हाम्रो रिप्रोक्टिभ अर्ग्यान्सहरू पनि पूर्ण रूपमा परिसकेका हुँदैन होइन. अब फाइनेन्सियली हेर्दाखेरि पनि हामीहरू चाहिँ फाइनेन्सियल डिपेन्डेन्ट भइसकेका हुँदैन होइन. बिए गर्ने मिल्दैन अथवा बिए गरिसक्नुभएका भाइ बहिनीहरू हुन्छ. मैले उहाँलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ तपाईँहरू चाहिँ मेरो चाहिँ आफ्नो अवस्था कस्तो छ होइन, आफू कुन उमेरमा छु, पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज भनेको चाहिँ कस्तो छ भनेर बुझ्नु एकदमै जरुरी छ.

0: 本人からは、ゲリオンのままに、諸国の国を訴えられたりだぞ。
1: Thank you.

محمد يوم.

Sardinia.

Thank you.

Yeah.

भन्नुभयो नि

Sonido y cosa y sabéis.

ことがあり、その時からボランティアなどが来る。

0: मेरा भी मैं भने घरमै गरेर उपचार गरिनुको साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु र थापाहरू बिमार तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: सुविधा
0: रहेछ।

0: puntuada, sabe que ya dice Luis.
1: Thank you.

Thank you.

Thank you.

المرأة تنمي من الإنسان.

Thank you.

Thank you.

Grazie, Maria, a chi mi sta

た金さん、すごくよし、頑張りました。

Sundays.

Thank you.

Thank you.

0: एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनी पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा सधैँ खोजारी सन्देश।
3: शरीर सम्बन्ध

Thank you.

Ajudar a

Thank you.

0: शरीर प्राण चक्कर विषादी बिल बिजन मल खाटा कृषि औजार सबै उपलब्ध छ। सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरिनुका साथै प्रतीक्षा पनि दिइन्छ अनि पशु तथा परिमाण तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: सुविधा
0: दिदी

as well as South Wadaha.

Gracias.

0: Sarà il cuore di Sant'Elisa.
1: Thank you.

0: 程，就慢慢的感受一下这个过程。
1: Thank you.

0: हामीले जमिन फुलले धाँदा काट्ने वा पहिले काटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो स्थलको लिएर त सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
0: हो नि पहिलो जानु पहिले जमिन मुनि भएको चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु नि
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको ज्यानै नभए के राम्रो

0: पछि उनीहरूको मेहनत र लगानी खेर जाने चिन्ता गरेको बताउनुहुन्छ।
1: पानीमा निकाल्न कसै कसै धान बराबर काटौँला

0: गरिएको भएपछि वर्ष भरिको खर्च कसरी जुटाउने भन्ने चिन्ता किसानमा बढेको छ। पटक पटक धान भित्राउने बेलामा मौसम प्रतिकूल हुँदा किसानले उत्पादन र आमदानी दुवैमा जोखिम देखाउनु परेको छ।
1: आर्थिक 24 घण्टामा ग्यासको मेमोरी जिल्ला मसी तिर्पन्नको विपर्क घटनाबाट नेपाल राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणका अनुसार पाठक 24 घण्टामा ग्यासको मेमोरी जिल्लामा कैख बैहार पहिरो अभियान पर्सा सर्वनाश बाघमार्ग आग लागि हावाहुरी जनावर आक्रमण कैख तिर्पन्नको विपर्क घटनाबाटको घटनापछि एक जनको ज्यान दुर्भाग्य रहेछ।

0: Sabbath, Sunday, Monday, Sundays.
1: आजको वाइस्टरको सन्तोष सुरु गर्नुहुन्छ त
2: आज
1: हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
2: हेर्नुहोस्, तिराग्रो सुक्खा जमिनमा पानी बसाउने जमिन भुकको फुल्ने धाना फाट्ने वा पहिल्यै फाटेको छ भने धाना फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्.
1: ल, पहिलोका पनि लक्षण हुन्छ नि भनेको. हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ.
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन.
2: यस्तो गस्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम

एक पटक मलाई सेवा गर्ने मौका दिनुहोस्।

0: Sobre posar em sapês.
1: Opção do rosto, do lado do samatário.

0: व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
1: रेडियो पूर्वाधार।

सफा स्वास्थ्य र स्वास्थ्य खाना खाने अभियान सुरु गरेका छौँ। एकदमै सफा र

Thank you.

जाकर आवश्यक जानकारी लिने क्षेत्रका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रणमा शाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य

सुभाष भा भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्ष मानेर गरौँ, तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।

Yeah.

carísima la ley. Y porque las oraciones son oracos.

Thank you.

चार्जमा सुन्दा दुई सय एघार अन्ठानब्बे चार एकासी सतासी दुई सय छ र अन्ठानब्बे पाँच अस्सी एक्काइस आठ सय एक

सम्झाउन गरेको चाहिँ जसको चाहिँ एउटा निर्णय चाहिँ जरुरी छ होइन. अर्को प्रेग्नेन्सीले अर्को चाहिँ के गर्छ भने बच्चालाई मात्र होइन सँगसँगै आमा र बच्चाको सरहरूलाई चाहिँ स्वास्थ्यलाई चाहिँ एकदमै असर पर्छ.

I'm going to take a look at the

ಇಂಗ್ಲಿಷ್ ಕಮ್ಮಿ ಹೊರಗೆ ಕಮ್ಮಿ ಇದೆ.

谢谢。

0: चाहिँ सातवटा कसाई पाइकाले पनि होला उनीहरूले यदि सबै दोषहरू गर्थे उनीहरूको उपचार केन्द्रमा जाने
1: विश्वास गर्नुहोस् सही जानकारी पाइसा उनीहरूको उपचार केन्द्र कहाँबाटै सफा रहेछ आधिकारिक रूपले स्नेक बाइक नेपाल डट ओआरजीमा राख आवश्यक जानकारी दिनुभएको छ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै

0: 말씀하고 잡을수록 은다. 하다니 어유 잘못하고 마치라고 말해 니께 구할 수 있어.
1: 이것 비아그로서 가자면 아니

0: sempre il marito, no? Devi stare a lui di un'altra casa, perché era un chitto di tramonta, e la casa che ha mi chiede la sedetta, lo stava a casa, a la casa, santo si va a la casa.
1: Tinota a tre tins rastapoti carrelli e pubblico sa. A già santo panza da zipira a tre tins rastapoti carrelli e pubblico sa. Pulli passi a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a tre tins a संबंधी के लिए नेपाल अहिलाई संशोधन गर्ने अध्यादेश छ विपद सम्बन्धी के लिए नेपाल अहिलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको हो भुटेको सिफारिसलाई मध्यनजर गर्दै विपद सम्बन्धी के लिए नेपाल अहिलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न राखिएको छ हर बाह्र वर्ष विपद भएका व्यक्तिलाई वित्त घोषणा गर्न सक्ने व्यवस्था छ यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै वित्त घोषणा गर्न सकिने वित्तीय नेकपा एमाले आगामी मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो भेलामा पार्टीका प्रदेश पदाधिकारी जिल्ला पदाधिकारी पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो
2: Thank you.

गर्नका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेटको ढुटी गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भुटे खुसी त्रिशुली तथा स्थानीय कुराहरूमा आएको बाढीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र मसुवामा गरी 5 वटा झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र

Thank you.

विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी

0: परेको छ दिन पछि खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेको छैन। गत जुन 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 168 स्थानमा यथावत रहेको छ।
1: बाहिरी क्षेत्र पुर्याएको घरमा सरकार के कुरामा ध्यान दिने?
2: घरका राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले भन्नुहुन्छ भन्नुभयो जानुपर्ने।
1: बाहिरी प्रणाली क्षेत्रका लागि सूचना जानकारी सहितको विशेष श्रृङ्खला बिजुली नेपाली सड़क सँगै जनताको जीविको मापदण्ड अनलाइन बढाउन सांसदहरूको प्राथमिकता लगायतका सहभागी बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। Thank you.

सुन्दै

0: Sometimes you could find Deborah Galati, Yuhu, Samudayak Suchana Network, CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो स्वागत छ।
0: नमस्कार, सम्वाद श्रृङ्खला हेलो संसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लिल प्रकाश चन्द। आजको सम्वाद श्रृङ्खला हेलो संसदमा हामीसँग कुराकानीका लागि पाँचथरबाट निर्वाचित सांसद नरेन्द्र कुमार के हुनुहुन्छ, हार्दिक स्वागत चाहन्छ।
2: धन्यवाद।
0: के के भन्नुभएको छ पाँच थरको नागरिकले पाँच त्यो प्रकारले काम पुरा गर्नुपर्ने छ?
2: यावत दुसरे वस्तुहरूमा

सूर्य भनेर पहिलेको यो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सडकहरूलाई चाहिँ टाढो पत्र गर्ने हाम्रो प्राथमिकता पहिलो सडक नै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँचवटा जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफुलहरू उत्पादन गर्ने

0: सबै भाषाहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही त्यसले आफ्नो त्यसलाई व्यवसायहरू उठेको हुनाले त्यहाँ पनि अब समस्या छ त्यसले कृषिलाई चाहिँ अलिक बढी नै प्रोत्साहित गर्नु
1: जिल्लालाई आर्थिक रूपमा

सावधानीको साझा खबरपछि साढे छ बजीमा

Thank you.

家计划。

70s.

Mitra Tara Farid Samundar.

Thank you.

Sorry, it was an Eastern-based.

इस पुस्तक को साहित्य का सफल नोबेल पुरस्कार, केरला की कवि लेखिका तथा अनुवादक एम कासन ले पाउने नोबेल पुरस्कार समिति ने घोषणा गरेको छ। कासनका सिर्जनाहरूमा प्राय पद्य गद्य र संवादको समीक्षण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने विश्वका रूपमा व्याख्या गर्दछन्। 76 वर्षीय कासन विश्वका मुलाकै पुस्तक एवं अनुवाद कृतिकी सङ्ग्रह हुन्। आजको उपन्यास अटोबायोग्राफी धेरै उनका सबैभन्दा चर्चित कृतिमध्ये गरिन्छ। ग्रेट मिटरको आधुनिक प्रस्तुति गरेको उक्त कृतिले समलिङ्गी परिचयको

सिगरेट स्कुलमा आदि छन् पाँचौँ मुद्दा समेत नेतृत्व छैन किमा थाल्न सकेको छैन. आज पटक पटक मतदान बसाउने साथै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान

0: मैले सिङ्गापुरमा भ्रमणको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन। देश होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि मलाई थियो, आज पनि भने छ। कसरी हुन्छ, कसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा नै ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
1: अब त्यो उहाँलाई
0: हटाउनलाई पनि त दिदी प्रक्रिया चाहियो नि त।
1: भनेपछि तपाईँको पद पुगेन भने निष्कर्ष तपाईँहरू पुग्नुहुन्छ के के हो?
0: त्यस्तो केही पनि होइन। र मैले भने हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो। र यो जति बिमा हामीले गर्दैछौँ त्यो सबै पार्टीहरूलाई बलियो बनाउन नै गर्दैछौँ।
1: स्वतन्त्र रेडियोहरूको सञ्जाल मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त पानीमा परेर विपत्ता भएकाहरूसँग सम्बन्धित समेत तीनवटा अधिकारी राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्री परिषदको हिजोको निर्णयअनुसार आज सिफारिस गरिएको हो, जसमा भूमि र आवास सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा शासन सचिव कृष्णबहादुर शाही
0: र

जीवन सूची जस्तै चलिरहेकोमा

0: भने अहिले त्यो चित्त जगेको थियो, लासले भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ, एकदम आउँदैन होला।
1: भाषण जिउ तामाङलाई अहिले पुरस्कारमा छोडा

राष्ट्रपति भोलि दिन जेलिन्स्कीले

0: यसपालि हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गोरा गाउँपालिका अध्यक्ष माधव प्रसाद आर्यसँग कुराकानी गरेका छौँ।
1: सबै समातेर घरहरू भएको छ, उहाँलाई खाएको प्याकेट बनाएका छौँ। त्यसै जसो घरहरू नखाइ भएको छ परिवारहरू छ, उहाँहरूलाई पनि त्यो प्याकेट बनाएका छौँ। जसको परिवार चाहिँ के अरे कतै काम गरेर जिल्लामा घरको घर चलो भर्छ कि अहिले पाउ जसको नाता पर्यटन क्षेत्रमा भएको नाताले उहाँहरूले उहाँहरूलाई पनि हामीले त्यो खालको एउटा प्याकेट बनाएर तिन किसिमको हामी वितरण गर्यौँ। नि अर्को प्याकिङ भयो भने त्यो तपाईँको यो कनेक्टिभिटी लगाएर सडकको यातायात सञ्चारबाट नजोडिएको कारणले ती प्रभावितहरू अरू सहजसँग भए पनि जुन चाहिँ प्रत्यक्ष प्रभावित हुनुहुन्न तर कनेक्टिभिटीको कारणले गर्दाखेरि फेरि खाद्यान्न लगायत सब चिजहरू खरिद गरेर हामी सबै नभएर उहाँहरू स्थिति गर्यो उहाँको लागि सुत्ने व्यवस्था गरेर हामीले सब व्यवस्थापन गरिसकेको स्थिति छ। हामीले चाहिँ सम्बन्धित वडालाई केन्द्र बनाएर पालिकाले पालिकाको सँगै संयुक्त भएर वडाले वडामा नै हामीले वडा अध्यक्ष र वडा सदस्यको संयुक्तले उहाँ वडा सदस्य भएको र वडा यसै राज्य धर्मपति भएको र संयुक्तले उहाँ भएका छौँ। त्यो संयुक्त मार्फत हामीले तल चाहिँ गाडी मार्फतमा हाम्रो जुन स्टोर छ स्टोरबाट त्यहाँ चाहिँ सम्बन्धित वडामा लगेर हामीले स्थापना हाम्रो साधन पालिकाले स्थापन गरेको साधन मार्फत हामीले सम्बन्धित परिवारको सम्बन्ध पनि क्षति भएको परिवारको सदस्यमा परिवार त्यहाँ रहेकै भन्दा तर अरूलाई एउटा कोर्ट राखेर जसले चाहिँ खाद्यान्न लगाएर कनेक्टिभिटी कारणले चाहिँ रक्त भएको थियो एक खेल नखाने गर्यो त्यो पनि सबैले दिन चाहनु भएन। त्यसरी हामीले स्थापन गरेका छौँ भनेपछि उहाँहरूलाई चाहिँ त्यो राहतको लागि गएर टाढा पुग्नुपर्छ भन्ने छैन।
0: Thank you.

0: अस्पताल शाला में केशव कोईरा तपाईलाई स्वागत गर्छु। यस श्रृंखलामा तपाई अंग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचि वाले कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौँ है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
1: I'm interested in what a lot.

0: ऑर्गनाइज पाए, एक जमाने राजनीति पॉलिटिक्स पाए, एक जमाने आईटी पाए और एक जमाने खेलकूद स्पोर्ट पाए करा गए। आपने मुझे देखता लगा उन्हें छोटा सा पेपर आवेदन करे। पहले व्यक्ति ने आई एम इंटरेस्टेड बने, इंटरेस्टिंग पसारी कुल प्रपोजिशन आए तो समझना सा फिर ये सुना भाई ना
1: I'm interested in moving out.
0: Oh, interested pachi in out sir. Hari just pachi na jastai moving out. Apala ING form ko form karko sa. Apa lu kehi lahara.
1: I'm interested in dancing. I'm interested in mountain biking.
0: Hamile sunne ko apala ke ma I'm keen par karko sa. Apa lu chhi bale kura karne yo apko tarika ho. प्रणाली पछि कुन प्रपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ फेरि सुन है त यसपालि यहाँ पछि पनि नाम अथवा आइएनजी फर्मको फर्क गरेको छ जस्तै वाचिङ स्पोर्ट हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौँ यो पदावली चाहे आफूलाई मान्नुपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौं। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी अब इन्टु समथिङ भन्छौ। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ फेरि सुनाउने त तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आइएनजी आएको प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि पोलिटिक्स हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही पनि थियो त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने कुरा पनि थियो त्यो के थियो सम्झनुहुन्छ फेरि सुनौ है त
1: हामी
0: आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौँ के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ। एकपटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ अब तपाईँ आफूले भर्खरै अभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
1: I've recently taken up yoga.
0: Well then, how about the money have you like to explore the one person? But it's a problem, sir. It's my interpreter going to say. Let's listen and compare.
1: I'm really into reading comics.
0: And in now, how about the money interested for a career after I just killed the one person? But it's a problem, sir. Let's listen and compare.
1: I'm interested in playing chess.
0: Well then, तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अब तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचि पाएको कुरा गर्नुहोस् है त। मैले सुन्नुभयो कविजालीलाई सबै कुनै गरी अङ्ग्रेजी भाषा सिक्नु पर्ने एक हो बिबिसी १० पाठशालाको एक भाग

0: आफ्नो पक्ष राखिँदै गरौं तर भने खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश